0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। सरकारले स्वदेशी तकनिकको उपयोग गर्दै नागरिकहरूलाई आपदाको तत्काल सूचना दिनका लागि सेल ब्रडकास्ट सिस्टम सुरु गरेको छ। सर्वोच्च अदालतले केन्द्रीय सरकारका कर्मचारीलाई मात्र मतगणना पर्यवेक्षकका रूपमा नियुक्त गर्ने निर्वाचन आयोगको निर्णयमा हस्तक्षेप गर्न अस्वीकार गरेको छ। पश्चिम बङ्गालमा दक्षिण 24 परगना जिल्लाका 2 विधानसभा सिटहरूका 15 बुथहरूमा पूर्ण मतदान जारी छ। मौसम विभागले आज असम, मेघालय, सिक्किम अनि पश्चिम बङ्गालको हिमालयका तराई क्षेत्रमा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। र आइपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स माझ भिडन्त हुनेछ। अब समाचार विस्तारमा। सरकारले स्वदेशी तकनिकको उपयोग गर्दै नागरिकहरूलाई आपदाको तत्काल सूचना दिनका लागि सेल ब्रडकास्ट सिस्टम सुरु गरेको छ। यस प्रणालीको परीक्षण गर्न आज अपरान्न नागरिकहरूको मोबाइलमा साइरन सँगसँगै एक सूचना पठाइएको छ। परीक्षणका अवधि सन्देशमा लेखिएको थियो, सतर्क नागरिक सुरक्षित राष्ट्र। यो सन्देश परीक्षणका निम्ति यो हो, यसैले नागरिकले यसमाथि कुनै प्रतिक्रिया दिइरहने आवश्यकता पर्दैन। केन्द्रीय सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाले सोसियल मिडिया पोस्टमा भन्नुभएको, यस सन्देशद्वारा नागरिकहरूलाई डराउने कुनै आवश्यकता छैन। यो भारतको नयाँ मोबाइल आधारित आपदा सञ्चार प्रणालीको परीक्षण सन्देश हो। उहाँले भन्नुभयो, यसलाई दूरसञ्चार विभागले राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणको सहयोगमा सेल ब्रडकास्ट तकनिकको उपयोग गरेर विकसित गरेको छ। श्री सिन्धियाले भन्नुभयो, भविष्यमा यही प्रणालीको माध्यमले आपदा वा आपत स्थितिमा स्थानीय भाषामा पनि स्थान अनुसार तत्काल अलर्ट पठाउन सकिन्छ। उहाँले भन्नुभयो, यस पहल नागरिकहरूको सुरक्षालाई अझ बलियो गराउनमा अनि आपदाहरूको अवधि त्वरित सूचना दिने दिशामा एउटा महत्त्वपूर्ण कदम मानिन्छ। दूरसञ्चार विभागले सोसियल मिडिया पोस्टमा भनेको छ, यो एउटा उन्नत सार्वजनिक चेतावनी प्रणाली हो जसको उद्देश्य गम्भीर परिस्थितिहरूमा तत्काल सञ्चार सुनिश्चित गर्नु हो। यो पहल देशभरिका नागरिकहरूका निम्ति अधिक प्रतिक्रियाशील अनि दरिलो सञ्चार प्रणाली स्थापित गराउने निरन्तर प्रतिबद्धतालाई दर्शाउँदछ। सर्वोच्च अदालतले केन्द्रीय सरकारका कर्मचारीलाई मात्र मतगणना पर्यवेक्षकका रूपमा नियुक्त गर्ने निर्वाचन आयोगको निर्णयलाई हस्तक्षेप गर्न अस्वीकार गरेको छ। न्यायाधीशहरू पीएस नरसिम्हा र जयमाल्य बागचीको पीठले आयोगको दिशानिर्देशहरू कडाईका साथ पालना गर्न निर्देशन दिएको छ। यो निर्णय तृणमूल काङ्ग्रेसका लागि ठूलो झट्का हो। सुनवाईका क्रममा न्यायाधीश बागचीले अधिकारीको चयन निर्वाचन आयोगको क्षेत्र अधिकारभित्र रहेको बताउनुभयो। प्रत्येक मतगणना केन्द्रमा एजेन्ट र पर्यवेक्षक पहिलाबाट नै रहेको उहाँले बताउनुभयो। आयोगका वकिलले रिटर्निङ अफिसरहरू राज्य र सरकारका कर्मचारी हुन् र अन्य अधिकारीहरूको नियुक्तिका लागि जिम्मेवार हुने स्पष्ट पारे। वरिष्ठ अधिवक्ता कपिल सिम्बलले सिसिटिभी फुटेज सुरक्षित राख्न आग्रह

गर्नुभयो। आयोगले अदालतलाई फुटेज 45 दिनसम्म सुरक्षित राखिने जानकारी दिएको छ। अदालतले निर्वाचन आयोगको परिपत्रको पालना हुनुपर्ने बताएको छ। पश्चिम बङ्गालमा दक्षिण 24 परगना जिल्लाका 2 विधानसभा सिटहरूका 15 बुथहरूमा पूर्ण मतदानको पहिलो 2 घण्टामा 16% भन्दा बढी मतदान

0: मुक्त मतदान गराएको हो। मतदान साँझ 6 बजेसम्म चल्नेछ। बिहान 9 बजेसम्म 16%
1: of India's decision to appoint central government and central PSU employees in the counting process on 4th May. Earlier, the Calcutta High Court had rejected the Trinamool Congress's plea on the same matter. Today, the special bench of Justice P.S. Narasimha and Justice Joymallo Bakchi observed that the circular of the Election Commission should be abided by in letter and spirit. Kolan Laha, reporting from Kolkata.
0: आगामी मनसुन सुरु हुनभन्दा अघि बाढ़को पूर्वानुमान बारे चर्चा गर्नको लागि भारत अनि नेपालबीच आज काठमाडौँमा एक बैठक हुने भएको छ। भारतीय पक्षको नेतृत्व बिहारका जल संसाधन विभागका प्रधान सचिव सन्तोष कुमार मालले गर्नुहुनेछ। भारत नेपाल कोशी र गण्डक परियोजना सम्बन्धी भारत नेपाल संयुक्त समितिको दुई दिने बैठक यही 30 अप्रेल र 1 मईमा काठमाडौँमा सम्पन्न भएपछि यो बैठक बस्न लागेको हो। बैठकमा दुवै पक्षबीच पानी व्यवस्थापन र पूर्वाधारसँग सम्बन्धित कयौं महत्वपूर्ण विषयमा सहमति भएको थियो। नेपालले पश्चिम कोशी मुख्य नहरको 35 किलोमिटर लामो नेपाली क्षेत्र कोशी ब्यारेज गण्डक ब्यारेज र पश्चिमी मुख्य नहरका केही भागबाट अतिक्रमण हटाउन सहमति दिएको छ। यसका साथै पश्चिमी कोशी मुख्य नहरको तटबन्धमा बिजुलीका पोल सार्ने स्वीकृति पनि भएको छ। जल संसाधन विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, यी उपायहरूले परिचालन चुनौतीहरू कम गर्ने र नहर र यसका सहायक नदीहरूको मर्मत सम्भारमा सुधार गर्ने अपेक्षा गरिएको छ।
2: The 11th meeting of Joint Committee of Kosi and Gandaki Project took important decisions on flood control, embankment maintenance, irrigation management, erosion protection and cross-border water issues. The Indian delegation was led by Bihar Water Resource Principal Secretary Santosh Kumar Malla, while Nepal was represented by Water Resource Director General Mitra Baral Nekia. At the meeting, the Nepalese delegation agreed to remove encroachment from key Kosi and Gandaki project areas, including canals, barrage zone and embankments to ensure smooth operation and maintenance. Before the onset of 2026 floods in the Koshi region in the Veerpur area, both sides agreed upon use of materials such as sand, soil and silt for erosion control work. It was also agreed that the demarcation of leased land under the Koshi project would be completed within a time frame using GPS technology and physically on site. The Nepali side assured to remove the obstruction to the normal operation of the Koshi barrage due to activities like logging, fishing and others by
0: पश्चिम बंगाल विधानसभा चुनावको मतगणना प्रक्रियाको क्रममा केन्द्रीय सरकारी कर्मचारीहरूको तैनाथी सम्बन्धी तृणमूल काँग्रेसको याचिका सर्वोच्च अदालतले खारेज गरेपछि भारतीय जनता पार्टीले तृणमूल काँग्रेसमाथि कडा हमला गरेको छ। नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै भाजपा प्रवक्ता डाक्टर सुधांशु त्रिवेदीले सर्वोच्च अदालतको फैसलालाई संवैधानिक रूपमा सही रहेको बताउनुभयो। उहाँले भन्नुभयो, राजनीतिक र नैतिक दुवै दृष्टिकोणबाट यो निर्णयले तृणमूल काँग्रेसको नियतिमाथि गम्भीर प्रश्न उठाउँछ। उहाँले थप उल्लेख तृणमूल काँग्रेसले धेरै पटक न्यायपालिकाका विभिन्न तहहरूमा सम्पर्क गरेको छ, तर बारम्बार असफलताको सामना गर्नु परेको छ। डाक्टर त्रिवेदीले तृणमूल काँग्रेसलाई संवैधानिक ढाँचामा विश्वासको कमी रहेको पनि आरोप लगाउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: समय पर बुवाई, भरपूर उपज की गारंटी।
4: मास्टर जी, ये किसान से बेहतर कौन जाने, बीज तो कब के बो दिए।
3: मैं फसल की नहीं एनपीएस पेंशन की बात कर रहा हूँ।
4: एनपीएस पेंशन?
3: हाँ, आज ही एनपीएस में पैसा जमा करना शुरू करो और अपना बुढ़ापा सुरक्षित करो।
4: बुढ़ापा सुरक्षित?
3: हाँ भाई, एनपीएस भारत सरकार के पीएफआरडीए द्वारा संचालित एक पेंशन योजना है, जिसमें आज से पैसा जमा करते रहने पर बुढ़ापे में हर महीने पेंशन मिलेगी। अधिक जानकारी के लिए आज ही संपर्क करें कॉमन सर्विस सेंटर या अपने बैंक से। बुढ़ापे में पेंशन की पक्की गारंटी के लिए एनपीएस जरूरी है।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। केरलममा सोमबार हुने मतगणनाको लागि सबै तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकारी रतन यू केलरकरले 43 विभिन्न स्थानमा स्थापित 140 मतगणना केन्द्रहरूमा बिहान 8 बजे गणना सुरु हुने बताउनु भएको छ। यस प्रक्रियाको लागि निर्वाचन अधिकारी, सहायक निर्वाचन अधिकारी, माइक्रो पर्यवेक्षक, गणना पर्यवेक्षक र सहायक सहित कुल 15,465 अधिकारीहरू खटाइनेछन्। पहिले हुलाक मतपत्रहरूको गणना गरिनेछ, त्यसपछि इलेक्ट्रोनिक मतदान मेसिन ईभीएममा रेकर्ड रेकर्ड गरिएका मतहरू उम्मेद्वारहरू निर्वाचन पर्यवेक्षकहरू र अधिकारीहरूको उपस्थितिमा बलियो कोठाभित्र मतपट्टिकाहरू खोलिनेछन्। स्ट्रङ रुमभित्रका सम्पूर्ण प्रक्रिया भिडियो रेकर्ड गरिनेछ। गणना हलहरूभित्र कडा प्रतिबन्धहरू लागू गरिएको छ र अनाधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाइएको छ। यसैबीच तामिलनाडुका सबै 234 विधानसभा सिटहरूमा पनि आगामी सोमबार हुन गइरहेको मतगणनाको तयारीहरू जोडतोडले भइरहेको छ।
5: तमिलनाडु में विधानसभा चुनाव में डाले गए वोटों की गिनती के लिए कुल 62 मतगणना केंद्र स्थापित किए गए हैं। इस बार डीएमके, एआईएडीएमके और राज्य के राजनीतिक मैदान में नए खिलाड़ी के तौर पर उभरी टीवीके पार्टी के बीच त्रिकोणीय मुकाबला है। कई सीटों पर पिछले चुनाव में कम अंतर से जीत हार होने और इस बार बहुकोणीय मुकाबले की आशंका को देखते हुए राजनीतिक दल मतगणना के दिन किसी भी स्थिति से निपटने के लिए कड़ी निगरानी रख रहे हैं और इसके लिए विशेष वॉर रूम तैयार किए गए हैं। तमिलनाडु की प्रधान सचिव और मुख्य निर्वाचन अधिकारी अर्चना पटनायक भी आगामी मतगणना प्रक्रिया की तैयारियों की समीक्षा के लिए जिला चुनाव अधिकारियों के साथ लगातार बैठकें कर रही हैं और तैयारियों का जायजा ले रही हैं। सुशील चंद्र तिवारी, आकाशवाणी समाचार, चेन्नई।
0: लोकसभा अध्यक्ष ओम बिरलाले वर्ष 2026-27 को लागि 4 संसदीय समितिहरूलाई पुनर्गठन गर्नुभएको छ। लोकसभाबाट भाजपा सांसद डाक्टर संजय जसवाललाई लोकसभाको 30 सदस्यको अनुमान समितिको अध्यक्षमा नियुक्त गरिएको छ। लोकसभाका 15 र राज्यसभाका 7 सदस्य लोक उपक्रम समितिको अध्यक्षता भाजपा सांसद बैजन्त पाण्डाले गर्नुहुनेछ। लोकसभाबाट काङ्ग्रेस सांसद केसी वेणुवश्य सामेल छन्। यसरी नै अनुसूचित जाति र अनुसूचित जनजाति कल्याण समितिको अध्यक्षता लोकसभामा 10 सदस्य सामेल छन्। समितिको कार्यकाल आगामी वर्ष 30 अप्रेलसम्म रहनेछ। नौसेना प्रमुख एडमिरल दिनेश कुमार त्रिपाठी आजदेखि 4 दिनको भ्रमणमा म्यानमारमा हुनुहुन्छ। रक्षा मन्त्रालयले बताएको छ यस अवधि एडमिरल त्रिपाठी म्यानमारका कमान्डर इन चीफ जनरल ये बिन उ, रक्षा मन्त्री जनरल यु हुटन आङ अनि म्यानमार सशस्त्र बलका अन्य वरिष्ठ अधिकारीहरूसित द्विपक्षीय वार्ता गर्नुहुनेछ। यस अवधि रक्षा सहयोगसित सम्बन्धित विभिन्न विषयहरूमाथि चर्चा हुनेछ, जसमा समुद्री सुरक्षा, क्षमता निर्माता, क्षमता सम्वर्धन अनि शिक्षणमाथि विशेष ध्यान केन्द्रित गरिनेछ। यस भ्रमणको उद्देश्य हिन्द महासागर क्षेत्रमा स्थिरता, सहयोग अनि समुद्री साझेदारीलाई प्रगाढ गराउनु हो। मौसम विभागले आज असम, मेघालय, सिक्किम अनि पश्चिम बङ्गालको हिमालयका तराई क्षेत्रमा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। विभागले अरुणाचल प्रदेश, मणिपुर, मिजोरम, त्रिपुरा, नागाल्यान्ड, तमिलनाडु, पुडुचेरी, कराईकल, केरल अनि माहेमा पनि भारी वर्षाको सम्भावना जनाएको छ। जम्मू कश्मीरमा आगामी 3 दिनसम्म बादल छाइरहने तथा हल्का वर्षाको सम्भावना रहेको छ। पूर्वी राजस्थान, मध्य प्रदेश, बिहार, छत्तिसगढ, ओडिसा अनि तटीय आन्ध्र प्रदेशमा बिजुली अनि तीव्र बतासले सम्भावना व्यक्त गरेको छ। आइपिएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स म्याच भिडन्त हुनेछ। खेल चेन्नईमा साँझ 7:30 बजे सुरु हुनेछ। हिजो राति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई 7 विकेटले पराजित गरेको थियो। संयुक्त राष्ट्रको यातना विरोधी समितिले पाकिस्तानद्वारा बालबालिका र अफगान शरणार्थीहरूको सामूहिक निर्वासनप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। समितिले दर्ता भएका शरणार्थीहरू सहित अफगान नागरिकहरू विरुद्ध पाकिस्तानको जबरजस्ती कारवाहीको बारेमा आफ्नो प्रतिवेदन एक सम्मेलनमा प्रस्तुत गर्यो। समितिले भनेको छ पाकिस्तानको कारवाहीको उद्देश्य उत्पीडन, यातना वा दुर्व्यवहारका कारण उनीहरूलाई अफगानिस्तान फर्कन बाध्य पार्नु थियो। समितिले अफगान शरणार्थीमाथि दुर्व्यवहार गरेको आरोपको विस्तृत छानबिन गर्न माग गरेको छ र दोषी विरुद्ध आपराधिक कारवाही गर्न पनि माग गरेको छ। समितिले पूर्व

प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसुरा बेबी सहित कार्यकर्ताहरू इद्रिस खटक, अली बजिर र मोहरङ बलोच प्रति चिन्ता व्यक्त गरेको छ। यसमा चिकित्सा हेरचाहको पहुँचको कमीको बारेमा चिन्ता पनि व्यक्त गरिएको छ। घानाले अमेरिकी प्रस्तावित स्वास्थ्य सम्झौतालाई डाटा गोपनीयता सम्बन्धी चिन्ताका कारण अस्वीकार गरेको छ। घानाले नयाँ सम्झौताको माग गरिरहेको एक अधिकारीले बताएका छन्। घानाको डाटा संरक्षण आयोगका प्रमुख अर्नोल्ड कवारपुरले भन्नुभयो, यो प्रस्तावले अमेरिकी संस्थानहरूलाई पर्याप्त सुरक्षा उपायहरू बिना संवेदनशील स्वास्थ्य डेटामा व्यापक पहुँच प्रदान गर्ने थियो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले घानासँग सम्बन्ध बलियो बनाउन चाहेको बताउनु भए तापनि द्विपक्षीय वार्ताको विस्तृत विवरण भने खुलाउन सकिएन। अमेरिकाको नयाँ अमेरिका फर्स्ट विश्वव्यापी स्वास्थ्य नीति अन्तर्गत अफ्रिकाका 30 बढी मुलुकसँग भएको विस्तृत स्वास्थ्य वित्तीय सम्झौताको एक हिस्सा हो। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। सरकारले स्वदेशी तकनिकको उपयोग गर्दै नागरिकहरूलाई आपदाको तत्काल सूचना दिनका लागि सेल ब्रोडकास्ट सिस्टम सुरु गरेको छ। सर्वोच्च अदालतले केन्द्रीय सरकारका कर्मचारीलाई मात्र मतगणना पर्यवेक्षकका रूपमा नियुक्त गर्ने निर्वाचन आयोगको निर्णयमा हस्तक्षेप गर्न अस्वीकार गरेको छ। पश्चिम बङ्गालमा दक्षिण 24 परगना जिल्लाका 2 विधानसभा सिटहरूमा 15 बुथहरूमा पूर्ण मतदान जारी छ। मौसम विभागले आज असम, मेघालय, सिक्किम अनि पश्चिम बङ्गालको हिमालयका तराई क्षेत्रमा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। र आइपिएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स माझ भिडन्त हुनेछ। यसका साथै समाचार पूरा भयो। अघिल्लो समाचार अहिले 3:15 लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी। अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक अजित विश्व। विषय छ एसियो रक्षा मन्त्रीहरूको बैठक। आलेख विदेश सेवा डेस्क आकाशवाणी। रक्षा मन्त्री राजनाथ सिंहले 28 अप्रेल 2026 किर्गिस्तानको बिस्केकमा आयोजित साङ्घाई सहयोग संगठन एसियो रक्षा मन्त्रीहरूको बैठकमा उच्च स्तरीय भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभयो। बैठकको क्रममा सहभागी सदस्य देशहरूका रक्षा मन्त्रीहरूले रक्षा र सुरक्षा सम्बन्धी विस्तृत मुद्दाहरूमा छलफल गरे। अन्तर्राष्ट्रिय शान्ति आतंकवाद विरोधी उपायहरू र एसियो सदस्य देशहरू बीचको रक्षा सहयोगसँग सम्बन्धित मुद्दाहरूमा पनि छलफल गरियो। एसियो 15 जुन 2001 चीनको साङ्घाईमा स्थापित एक अन्तर सरकारी संस्था हो। यसको सदस्यतामा भारत, रुस, चीन, कजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुस समावेश छन्। भारत 2017 पूर्ण सदस्य बन्यो र 2023 यसको आलो पालो अध्यक्षता ग्रहण गर्यो। यस वर्षको एसियो बैठक पश्चिम एसियाको अवस्थाले निम्ताएको भू राजनीतिक उथुलपुथुलको बीचमा भएको थियो। यस क्षेत्रको सबैभन्दा ठूलो राजनीतिक र आर्थिक संस्थाहरूमध्ये एक एसियोले चलिरहेको द्वन्द्वको प्रभावलाई कम गर्ने उपायहरूबारे छलफल गर्यो। बैठकमा रक्षा मन्त्रीले आतंकवाद, पृथकतावाद र अतिवादसँग लड्न एकताबद्ध मोर्चाको लागि आह्वान गर्नुभयो। उहाँले आतंकवादी सुरक्षित आश्रय स्थलहरू हटाउने र कुनै पनि प्रकारको राजनीतिक दण्डहीनतालाई अस्वीकार गर्ने आवश्यकतामा जोड दिनुभयो। किर्गिस्तानको बिस्केकमा एसियो रक्षा मन्त्रीहरूको बैठकमा बोल्दै उहाँले जोड दिनुभयो, राज्य प्रायोजित सीमापार आतंकवाद जसले राष्ट्रको सार्वभौम सत्तामाथि आक्रमण गर्दछ यसलाई व्यवस्था गर्नु हुँदैन, किनकि यस विषयमा दोहोरो मापदण्डको लागि कुनै ठाउँ छैन। पहलगाममा भएको आतंकवादी आक्रमणका पीडितहरूलाई सम्झँदै श्री सिंहले भन्नुभयो, अपरेशन सिन्दुरको क्रममा भारतले आतंकवादका केन्द्रहरू अब उपयुक्त सजायबाट बच्न सक्दैनन् भन्ने दृढता प्रदर्शन गर्यो। उहाँले भन्नुभयो, आतंकवादको कुनै राष्ट्रियता हुँदैन, कुनै धर्म हुँदैन र सबै राष्ट्रहरूले यस खतरा विरुद्ध दृढ र सामूहिक अडान लिनुपर्छ। मन्त्रीले आजको विश्वमा साङ्घाई सहयोग संगठन एसियोको महत्वमा जोड दिएका थिए, जहाँ विश्व दृष्टिकोणहरू खण्डित देखिन्छन् र देशहरू बढ्दो रूपमा आत्मनिर्भर हुँदै गइरहेका छन्। रक्षा मन्त्रीले उल्लेख गर्नुभयो, एसियो विश्वका केही पुराना सभ्यताहरूको घर हो। उहाँले भन्नुभयो, हाम्रो क्षेत्रले प्राचीन व्यापार मार्गहरूको उद्यमशील भावना र हाम्रा जनताको बहादुरी र साहसलाई प्रतिबिम्बित गर्दछ। एसियोले आतंककारीहरूलाई उक्साउने र सुरक्षित आश्रय प्रदान गर्नेहरू विरुद्ध उचित कारवाही गर्न हिचकिचाउनु हुँदैन। रक्षा मन्त्रीले भन्नुभयो, हाम्रो क्षेत्रमा शान्तिपूर्ण भविष्यको लागि एसियोले अन्तर्राष्ट्रिय मापदण्डहरूको निरन्तर संरक्षकको रूपमा काम गर्न आवश्यक छ। उहाँले विश्वास व्यक्त गर्नुभयो, आजको छलफलले साझा रक्षा चुनौतीहरूको बुझाइलाई गहिरो बनाउनेछ र रक्षा र सुरक्षा क्षेत्रमा भविष्यको सहयोगको लागि नयाँ क्षेत्रहरू अन्वेषण गर्नेछ। श्री सिंहले भन्नुभयो, भारत एसियोको जनादेशको कार्यान्वयनमा रचनात्मक रूपमा योगदान गर्न प्रतिबद्ध छ। उहाँले समानता, पारस्परिक सम्मान र गहिरो समझदारीमा आधारित एसियो सदस्यहरू बीच ठूलो सहयोग र पारस्परिक विश्वासको पनि वकालत गर्नुभयो। बिस्केकमा भएको एसियो रक्षा मन्त्रीहरूको बैठकको क्रम

0: अफिसरको सफल स्थापना र किर्गिज सशस्त्र बलका कर्मचारीहरूको लागि काममा तालिम दिएको थियो। काजाकिस्तानका रक्षा मन्त्रीसँगको भेटमा रक्षा मन्त्रीले दुई देशहरू बीचको रक्षा सहयोगले विविध क्षेत्रहरूलाई समेट्छ र द्विपक्षीय साझेदारीको एक महत्वपूर्ण स्तम्भ हो भन्ने कुरामा जोड दिए। श्री राजनाथ सिंहले बेलारुसका रक्षा मन्त्री लेफ्टिनेन्ट जनरल भिक्टोर क्रिनिचसँग भेट गर्नुभयो। भारतले बेलारुससँग पारस्परिक रूपमा लाभदायक साझेदारी विकास गर्न उच्च प्राथमिकता दिएको छ र क्षमता निर्माण र तालिमलाई सहयोग प्रमुख क्षेत्रहरूको रूपमा पहिचान गरेको छ। रक्षा मन्त्रीले चिनिया रक्षा मन्त्री एडमिरल डोङ जुन र रुसी रक्षा मन्त्री आन्द्रे बेलोभोभसँग संक्षिप्त कुराकानी गर्नुभएको थियो। छलफलको क्रममा रक्षा मन्त्रीले क्षेत्रीय र विश्वव्यापी सुरक्षा परिदृश्यमा विशेष गरी पश्चिम एसियामा विकासको बारेमा विचारहरू साझा गर्नुभयो। यसअघि श्री राजनाथ सिंह र अन्य एसियो रक्षा मन्त्रीहरूले किर्गिस्तानका राष्ट्रपति श्री सादी झापारोभसँग शिष्टाचार भेट गरे।
1: सुन्दै हुनुहुन्थ्यो सामूहिक समीक्षा।

आकाशवाणीको नेपाली प्रसारण सेवा केन्द्रबाट बोलिरहेछौँ। नवप्रस्तुत गर्न लागिरहेछौँ फिल्म सङ्गीतको कार्यक्रम। प्रथममा सुन्नुहोस् लता मङ्गेशकर अनि मोहम्मद रफीको युगल आवाजमा सरगम फिल्मबाट सङ्गीत लक्ष्मीकान्त परेलालको अनि शब्द आनन्द बक्सीको।

0: विज्ञापनको निम्ति सधैँ सम्झिनुहोस् आकाशवाणी खरसाङ।
1: श्रोताहरू, अघिल्लो गीत सुन्नुहोस्। आशा भोसले अनि किशोर कुमारको युगल आवाजमा सितम्गर फिल्मबाट, संगीत आर डी बर्मनको अनि शब्द मजरूको।

श्रोताहरू, अब अन्तमा सुन्नुहोस् लता मङ्गेशकर अनि एसपी बाला सुब्रमण्यमको युगल आवाजमा एक दुजीकी लिए फिल्मबाट सङ्गीत लक्ष्मीकान्त परेलालको अनि शब्द आनन्द बक्सीको।

नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। असमको नङ्गाम जिल्लामा विधानसभा चुनाव 2026 मतगणना क्रमलाई ध्यानमा राख्दै जिल्ला प्रशासनले शान्ति र कानून व्यवस्था कायम गर्न बिएनएसएसको धारा 163 अन्तर्गत निषेधाज्ञा लागू गरेको छ। स्कुल नाङ्गाउँ सरकारी गर्ल्स एचएस स्कुल र डसन एचएस र एमपी स्कुलको 100 मिटरको दायरामा 5 वा 100 भन्दा बढी व्यक्तिहरू भेला हुन प्रतिबन्ध लगाइएको छ। आदेशमा तोकिएभन्दा बढी आवाज उठाउने पटाकाको प्रयोग र बिक्री गर्न प्रतिबन्ध लगाउनु पर्ने, पटाका प्रयोगमा रोक लगाउनु पर्ने, बिना अनुमति विजय जुलुस निकाल्ने, अनुमति बिना लाउड स्पिकरको प्रयोगमा रोक लगाइएको छ। साथै हात हतियार, बन्दुक, विस्फोटक पदार्थ र अन्य खतरनाक उपकरण बोकेर घुम्न पनि प्रतिबन्ध लगाइएको छ। अस्पताल, शैक्षिक संस्था, अदालत र धार्मिक स्थलहरू वरपरको 100 मिटर क्षेत्रलाई साइलेन्स जोन घोषणा गरिएको छ र पटाका प्रयोग पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। पेट्रोल पम्प र अन्य संवेदनशील स्थानहरूमा पनि पटाकाको प्रयोगमा प्रतिबन्ध लगाइनेछ। यो आदेश अप्रेल 30 लागू भएको छ र अर्को आदेश नआएसम्मका लागि लागू हुनेछ। भारतीय इतिहास संकलन समिति असमको तत्वावधानमा र कामरूप महानगर समितिको सहयोगमा शुक्रबार असमको राजधानी भरलमुखको आलोक भवनको संघसाधक मधुकर लिमये अडिटोरियममा एक विशेष व्याख्यान श्रृङ्खला आयोजना गरिएको थियो। भारतीय इतिहास संकलन समिति असमद्वारा शनिबार जारी एक विज्ञप्तिमा भनिएको छ, मा कामाख्या धाम मन्दिरका पूर्व दोलोई यदुनाथ शर्माद्वारा रचित पुस्तक कवरी बन्धनलाई उत्तरी लखिमपुर विश्वविद्यालयका कुलपति डाक्टर मुकुल चन्द्र बोराले विमोचन गर्नुभयो। यसका साथै प्रख्यात शिक्षाविद तथा असम लोकसेवा आयोगका पूर्व सदस्य डाक्टर निरञ्जन कलिताले सती राधिका शान्ति दिवस मनाए प्रासङ्गिकता विषयमाथि व्याख्यान प्रस्तुत गर्नुभयो। कार्यक्रममा असम साहित्य सभा का पूर्व उपाध्यक्ष कनक चन्द्र शर्मा र कामाख्या मन्दिरका दोलोईका कविन्द्र प्रसाद शर्मा विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। अखिल भारतीय इतिहास संकलन योजना नयाँ दिल्लीका राष्ट्रिय महासचिव हेमन्त डिङ मजुमदारको मार्गदर्शनमा आयोजित यस कार्यक्रममा लगभग 150 इतिहास प्रेमी र साहित्य प्रेमीहरूको उपस्थिति रहेको थियो। आफ्नो सम्बोधनमा उहाँले राष्ट्रिय स्वयंसेवक संघको शतवार्षिकी वर्षको अवसरमा पञ्च परिवर्तनको विषयमा विशेष प्रकाश पार्दै ऐतिहासिक पात्र सती राधिकालाई वर्तमान समयमा सामाजिक सद्भावको उत्कृष्ट उदाहरणको रूपमा उल्लेख गर्नुभयो। सिक्किमको भ्रमणमा रहनुभएको केन्द्रीय संसदीय तथा अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजूले शनिबार मुख्यमन्त्री प्रेमसिंह तामाङसँग शिष्टाचार भेट गर्नुभएको छ। मुख्यमन्त्रीले शनिबार सामाजिक सञ्जाल एक्समा केन्द्रीय मन्त्री किरेन रिजिजूसँग उहाँको आधिकारिक निवासमा भेट भएकोमा खुसी व्यक्त गर्नुभएको छ। बैठकमा मुख्यमन्त्रीले रिजिजूको हालैको उत्तरी सिक्किम भ्रमणको बारेमा जानकारी लिनुभयो र राज्यसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण मुद्दाहरूमा फलदायी छलफल गर्नुभयो। उहाँले सिक्किम र यहाँका जनताको प्रगति, विकास र कल्याणमा निरन्तर सहयोग र गहिरो चासोका लागि केन्द्रीय मन्त्री रिजिजूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। केन्द्रीय मन्त्री किरेन रिजिजू उत्तरी सिक्किमको भ्रमण गरेर राजधानी फर्किनु भएको छ।

0: जुबिन गर्ग हत्याकाण्डका मुख्य आरोपी सिद्धार्थ शर्माको जमानत याचिका विशेष न्यायाधीशको अदालतले 4 मईमा सुनाउने भएको छ। धरौटेको सुनवाई सकिएपछि न्यायाधीशले 2 तारिकका लागि फैसला सुरक्षित राखेका थिए। आज यो निर्णय फेरि 4 मईसम्मको लागि सारिएको छ। उल्लेखनीय कुरा के छ भने आज मुद्दाको अभियोग तय गर्ने सुनवाईको अन्तिम दिन हो। आज सबै अभियुक्तले अदालतमा अभियोग निर्माणको सुनवाईका क्रममा दिएको तर्कको लिखित प्रतिलिपि पेश गर्ने भएका छन्। आजदेखि अदालतमा आरोप तय गर्ने विषयमा कुनै सुनवाई हुने छैन। मणिपुरमा सुरक्षा बल र पुलिसको छुट्टा छुट्टै लागू औषध विरोधी अभियानमा 700 ग्रामभन्दा बढी सन्दिग्ध हेरोइन बरामद गरिएको छ र 2 अभियुक्तलाई पक्राउ गरिएको छ। पहिलो अपरेसनमा सुरक्षा बलले साइकुल बजारका 25 वर्षीय मंगलेन थाङ तुबोईलाई 1 मईमा माराम थाना अन्तर्गत कबिनम क्षेत्रमा कार्यवाही गर्ने क्रममा पक्राउ गरेको थियो। उसको साथबाट कुल 551 ग्राम शङ्कास्पद हेरोइन बरामद गरिएको थियो। पुलिसले एउटा 4 पाङ्ग्रे सवारी साधन र एउटा मोबाइल पनि बरामद गरेको छ। दोस्रो मुद्दामा इम्फाल पूर्वी जिल्लाको लामालाई थाना खबेसोईको सजीवा कारागार रोडबाट कैराङ खिमडोक मयाई लेकाई बस्ने 28 वर्षीय मोहम्मद अनिस खानलाई पुलिसले पक्राउ गरेको छ। तिनको साथबाट 3 वटा साबुनको बाकसमा लुकाएर राखेको 154 ग्राम शङ्कास्पद हेरोइन बरामद गरिएको छ। मुद्दाको थप अनुसन्धानको क्रममा 1 मईमा नोङ मेयुबुङ नाम्बम चुथेक स्थित थौना ओजम दिलीप कुमारको घरमा खोजी अभियान चलाएको थियो, जहाँबाट संदिग्ध हेरोइनले भरिएका थप 8-8 साबुनका कार्टुनहरू बरामद गरिएको थियो। जुवा खेलिरहेको आरोपमा पुलिसले नङ्गाउँको सामागुरी क्षेत्रबाट 4 जुवाडेलाई पक्राउ गरेको छ। पुलिसले शनिबार 1 सूचनाका आधारमा कार्यवाहीको सामागुरी क्षेत्रबाट 4 जुवाडेलाई पक्राउ गरेको हो। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह्न 3:45 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवा केन्द्रबाट बोलिरहेछौँ र अब प्रस्तुत गर्न लागिरहेछौँ गीत सङ्गीत अन्तर्गत लोक तथा आधुनिक गीत। प्रथमा सुनहोस् आधुनिक गीत उदय सोताङको स्वरमा।

श्रोताले अहिले सुन्नुभयो थुपदेन भुटियाको स्वरमा गीत संगीत अन्तर्गत श्रोताहरूलाई सुनाइरहेको छौं। यी लोक तथा आधुनिक गीत त अहिले सुन्दै हुनुहुन्छ विविध कलाकारहरूको स्वरमा आधुनिक गीत। अब अघिल्लो गीत सुनोस्, सुरक्षा सेन्चुरीको स्वरमा।

0: श्रोताहरूले अहिले सुन्नुभयो उत्तम प्रधान, रिमला मोक्तान अनि साथीहरूको स्वरमा लोकगीत। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। पश्चिम बङ्गालको दक्षिण 24 परगना जिल्लाका दुई विधानसभा सिटहरूका 15 बुथहरूमा पुनर्मतदान जारी छ। सर्वोच्च न्यायालयले पश्चिम बङ्गाल चुनावको मतगणनाको लागि केन्द्रीय कर्मचारीहरूको नियुक्ति विरुद्ध हस्तक्षेप गर्न अस्वीकार गरेको छ। केरलममा सोमबार हुने मतगणनाको लागि सबै तयारी पूरा भएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले वर्ष 2026-27 को लागि 4 संसदीय समितिहरूलाई पुनर्गठन गर्नुभएको छ। अनि आइपिएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स माझ भिडन्त हुनेछ। पश्चिम बङ्गालको दक्षिण 24 परगना जिल्लाका दुई विधानसभा सिटहरूका 15 बुथहरूमा पुनर्मतदान जारी छ। अपराह्न 1 बजीसम्म लगभग 56% मतदान भएको खबर छ। मगराहट पश्चिम सिटमा 56% भन्दा अधिक, जबकि डायमन्ड हार्बरमा लगभग 55% मतदान भएको खबर छ। अनियमितता भएको समाचार सार्वजनिक भएपछि निर्वाचन आयोगले ती स्थानमा पुनः मतदान गराएको हो। मतदान साँझ 6 बजीसम्म चल्नेछ।
2: 11 booths in Mograhat Poshim and 4 booths in Diamond Harbour constituencies are going to re-poll today in West Bengal. Nearly 37% poll has been recorded till the last report came in. Largely peaceful voting has been reported. In another development, the Supreme Court today dismissed the plea of the Trinamool Congress challenging the Election Commission of India's decision to appoint central government and central PSU employees in the counting process on 4th May. Earlier, the Calcutta High Court had rejected the Trinamool Congress's plea on the same matter. Today, the special bench of Justice P.S. Narasimha and Justice Joymallo Bakchi observed that the circular of the Election Commission should be abided by in letter and spirit. Kolnan Laha, reporting from Kolkata.
1: सर्वोच्च न्यायालयले पश्चिम बङ्गाल चुनावको मतगणनाको लागि केन्द्रीय कर्मचारीहरूको नियुक्ति विरुद्ध टिएमसीको याचिकामा दखल दिन अस्वीकार गरेको छ। न्यायमूर्ति पिएस नरसिम्हा र जयमाल्या बाग्चीको विशेष पीठले भनेको छ, निर्वाचन आयोगसित मतगणनाको लागि कर्मीहरूको नियुक्त गर्ने पूरा अधिकार छ र 13 अप्रेल 2026 परिपत्र, जसमा केन्द्रीय कर्मचारीहरूलाई सामेल गर्ने निर्देश थियो, जसलाई गलत मान्न सकिँदैन। निर्वाचन आयोगले न्यायालयलाई भनेको छ, परिपत्रमा केन्द्र र राज्य सरकारको कर्मचारीहरूको मिश्रण स्पष्ट प्रावधान रहेको छ। आयोगले भनेको छ, तृणमूल काङ्ग्रेसको कुनै पनि प्रकारको गडबडीको आशंका निराधार छ। पीठले आयोगलाई केन्द्र सरकारका कर्मचारीहरूसहित एउटा समूहबाट मतगणना कर्मीहरूलाई चयन गर्न सक्छ र परिपत्रमा कुनै त्रुटि पाइँदैन भनेको छ। पश्चिम बङ्गाल विधानसभाको 294 सदस्यहरूको लागि मतदान दुई चरणमा 23 अप्रेल र 29 अप्रेल गराइएको थियो। मतगणना 4 मईमा हुनेछ। केरलममा सोमबार हुने मतगणनाको लागि सबै तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकारी रतन यु केलकरले 43 विभिन्न स्थानमा स्थापित 140 मतगणना केन्द्रहरूमा बिहान 8 बजी गणना सुरु हुने बताउनु भएको छ। यस प्रक्रियाको लागि निर्वाचन अधिकारी, सहायक निर्वाचन अधिकारी, माइक्रो पर्यवेक्षक, गणना पर्यवेक्षक र सहायक सहित कुल 15,465 अधिकारीहरू खटाइनेछन्। पहिले हुलाक मतपत्रको गणना गरिनेछ, त्यसपछि इलेक्ट्रोनिक मतदान मसिन इभीएममा रेकर्ड गरिएका मतहरू। उम्मेद्वारहरू, निर्वाचन पर्यवेक्षकहरू र अधिकारीहरूको उपस्थितिमा बलियो कोठाभित्र मतपत्रहरू खोलिनेछन्। स्ट्रङ रुमभित्रका सम्पूर्ण प्रक्रिया भिडियो रेकर्ड गरिनेछ। गणना हलहरूभित्र कडा प्रतिबन्धहरू लागू गरिएको छ र अनाधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाइएको छ। यसैबीच तमिलनाडुका सबै 234 विधानसभा सिटहरूमा पनि आगामी सोमबार हुन गइरहेको मतगणनाको तयारीहरू जोडतोडले भइरहेको छ।
3: तमिलनाडु में विधानसभा चुनाव में डाले गए वोटों की गिनती के लिए कुल 62 मतगणना केंद्र स्थापित किए गए हैं। इस बार डीएमके, एआईएडीएमके और राज्य के राजनीतिक मैदान में नए खिलाड़ी के तौर पर उभरी टीवी के पार्टी के बीच त्रिकोणीय मुकाबला है। कई सीटों पर

0: पिछले चुनाव में कम अंतर से जीत हार होने और इस बार बहुकोणीय मुकाबले की आशंका को देखते हुए राजनीतिक दल मतगणना के दिन किसी भी स्थिति से निपटने के लिए कड़ी निगरानी रख रहे हैं और इसके लिए विशेष वॉर रूम तैयार किए गए हैं। तमिलनाडु की प्रधान सचिव और मुख्य निर्वाचन अधिकारी अर्चना पटनायक भी आगामी मतगणना प्रक्रिया की तैयारियों की समीक्षा के लिए जिला चुनाव अधिकारियों के साथ लगातार बैठकें कर रही हैं और तैयारियों का जायजा ले रही हैं। सुशील चंद्र तिवारी, आकाशवाणी समाचार, चेन्नई।
1: सूचना अनि प्रसारण मन्त्रालयका सचिव चञ्चल कुमारले आज पटनामा बिहार अनि झारखण्डका विभिन्न मीडिया संस्थानहरूसित समीक्षा बैठक गर्नुभएको छ। बैठकमा पत्र सूचना कार्यालय, केन्द्रीय संचार ब्युरो, आकाशवाणी अनि दूरदर्शनका अधिकारी उपस्थित थिए। बैठक अन्तर्गत श्री कुमारले सबै मीडिया संस्थानहरूलाई असल समन्वयसित काम गर्ने निर्देश दिनुभएको छ। उहाँले भन्नुभयो, सबै मीडिया संस्थानहरूले डिजिटल मीडिया प्रौद्योगिकीको अधिकतम उपयोग गरी आफ्नो क्षमताहरूलाई बढाउन पर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। मई महिनाको पहिलो साता घरेलु शेयर बजारका प्रमुख परिसूचकमा सामान्य वृद्धि भएको छ। सेन्सेक्स 250 अङ्कले बढेर 76,914 बन्द भएको छ भने निफ्टी 100 अङ्कले बढेर 23,998 बन्द भएको छ। बिहारमा जनगणना 2027 पहिलो चरणको मतदान आजबाट सुरु भएको छ। राज्यभरि घरहरूको सूची र आवास जनगणनाको साथ प्रक्रिया सुरु भएको छ। स्वगणनाको लागि 15 दिनको अग्रिम सूचना अवधि हिज समाप्त भयो। गृह मन्त्रालयका अनुसार घर घरमा गएर गणना घरहरूको गन्ती प्रक्रिया 30 मईसम्म जारी रहनेछ। यस समयमा प्रशिक्षित गणनाकर्ता घर घर गएर आवश्यक जानकारी सङ्कलन गर्नेछन्। नागरिक जसले आफैले यो प्रक्रिया पूरा गर्न सकेनन्, अब उनीहरूको विवरण गणनाकर्ताहरूद्वारा घर घर गएर रेकर्ड गरिनेछ। जनगणना 2027 दोस्रो चरण अर्को वर्षको फरवरीमा हुने तय भएको छ। यो चरणमा आयु, लिङ्ग, व्यवसाय, साक्षरता, जाति अनि अन्य सामाजिक आर्थिक सूचकहरू सहित विस्तृत जानकारी सङ्कलन गरिनेछ। जनगणनाको उद्देश्य नीति, योजना र विकास पहलहरूलाई समर्थन गर्न व्यापक डाटा तयार गर्नु हो। लोकसभा अध्यक्ष ओम बिरलाले वर्ष 2026-27 लागि 4 संसदीय समितिहरूलाई पुनर्गठन गर्नुभएको छ। लोकसभाबाट भाजपा सांसद डाक्टर सञ्जय जयसवाललाई लोकसभाको 30 सदस्यको अनुमान समितिको अध्यक्षमा नियुक्त गरिएको छ। लोकसभाका 15 र राज्यसभाका 7 सदस्य लोक उपक्रम समितिको अध्यक्षता भाजपा सांसद बेजेन्द्र पाण्डाले गर्नुहुनेछ। लोकसभाबाट काङ्ग्रेस सांसद केसी वेणुगोपाललाई लोक लेखा समितिको अध्यक्ष बनाइएको छ। यस समितिमा लोकसभाका 15 र राज्यसभाका 7 सदस्य सामेल छन्। यसरी नै अनुसूचित जाति र अनुसूचित जनजाति कल्याण समितिको अध्यक्षता लोकसभामा भाजपा सांसद फगन सिंह कुलेस्तेले गर्नुहुनेछ। यस समितिमा लोकसभाका 20 र राज्यसभाका 10 सदस्य सामेल छन्। समितिको कार्यकाल आगामी वर्ष 30 अप्रेलसम्म रहनेछ। आगामी मनसुन सुरु हुनभन्दा अघि बाढको पूर्वानुमान बारे चर्चा गर्नका लागि भारत अनि नेपाल बीच आज काठमाडौँमा एक बैठक हुन गइरहेको छ। भारतीय पक्षको नेतृत्व बिहारको जल संसाधन विभागका प्रधान सचिव सन्तोष कुमार मालले गर्नुहुनेछ। भारत नेपाल कोशी र गण्डक परियोजना सम्बन्धी भारत नेपाल संयुक्त समितिको 2 दिने बैठक यही अप्रेल 30 र 1 मई काठमाडौँमा सम्पन्न भएपछि यो बैठक बस्न लागेको हो। बैठकमा दुवै पक्षबीच पानी व्यवस्थापन र पूर्वाधारसँग सम्बन्धित कैयौँ महत्त्वपूर्ण विषयमा सहमति भएको थियो। आइपिएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स माझ भिडन्त हुनेछ। खेल चेन्नईमा साँझ 7:30 सुरु हुनेछ। हिज राति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई 7 विकेटले पराजित गरेको थियो। यो समाचार युट्युबमा @AIR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। पश्चिम बङ्गालको दक्षिण 24 परगना जिल्लाका 2 विधानसभा सिटहरूका 15 बुथहरूमा पुनर्मतदान जारी छ। सर्वोच्च न्यायालयले पश्चिम बङ्गाल चुनावको मतगणनाको लागि केन्द्रीय कर्मचारीहरूको नियुक्ति विरुद्ध हस्तक्षेप गर्न अस्वीकार गरेको छ। केरलममा सोमबार हुने मतगणनाको लागि सबै तयारी पुरा भएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले वर्ष 2026-27 को लागि चार संसदीय समितिहरूको पुनर्गठन गर्नुभएको छ अनि आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स माझ भिडन्त हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो।